0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस और तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: यूसीपी की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6। मैं हूं मरियम इरशाद, लेक्चरर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन, प्रोग्राम फैकल्टी आर के साथ। इस प्रोग्राम के जरिए हम फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन के फैकल्टी के बारे में, एकेडेमिया, प्रोफेशनल अपॉर्चुनिटीज, नेटवर्किंग, मीडिया ट्रेंड्स, फिल्म मेकिंग, PR, एडवर्टाइजिंग, एंटरप्रेन्योरशिप और इस जैसे बहुत से अहम मौजूदात पर गुफ्तगू करते हैं। आज के प्रोग्राम के मेहमान खास वो शख्सियत हैं जो सिर्फ एक उस्ताद नहीं है बल्कि एक फिल्म मेकर हैं और फिल्म के स्टूडेंट्स के मेंटोर हैं। उनकी इंस्पिरेशन है और फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन के बेस्ट टीचर अवार्ड से भी उनको नवाजा गया है और आपने बहुत सारी कहानियों को कैमरे के जरिए जिंदा किया। सो मैं किसी और की नहीं बल्कि अपने और हम सबके फेवरेट सर कामरान भट्ट की बात कर रही हूँ। अस्सलाम वालेकुम सर।
3: वालेकुम सलाम मरियम, कैसे हैं आप?
2: मैं ठीक हूँ, आप कैसे हैं?
3: अल्लाह का शुक्र।
2: अच्छा सर, हम अगर अपनी बात का आगाज करते हैं तो मैं यहाँ से पूछना चाहूंगी कि आपने फिल्म मेकिंग का स्टार्ट और आपने इस कैरियर को चूज कैसे किया? बिकॉज हम देखते हैं कि बच्चे हमेशा इस चीज पर बड़ा कंफ्यूज होते हैं कि दे वॉन्ट टू बी इंजीनियर, डॉक्टर, और उनको पता भी नहीं होता कि व्हाट दे वांट टू बी। आपने कैसे सेलेक्ट किया कि आई वांट टू बी अ मीडिया पर्सन और मुझे फिल्म मेकिंग में जाना है और यहीं पे अपने करियर को स्टार्ट करना है?
3: इफ वी टू एक्सप्लोर के हाउ आई डिसाइडेड दिस करियर, तो मरियम ऐसा है कि मेरी जो पहले घर का थोड़ा सा माहौल जो उसको देखते हैं वो बड़ा काउंट करता है एक बच्चे की डेवलपमेंट में, उसका थॉट प्रोसेस में। तो लिटरेचर बहुत ज़्यादा हमारे घर में, बुक्स को पढ़ना, शॉर्ट स्टोरीज़ को। मेरी बहन छोटी जो थी, मेरे से तो बड़ी हैं लेकिन तीनों बहनों में जो छोटी थी उनके साथ मेरी ज़्यादा क्योंकि रहा दोस्ती रही, तो शी वॉज़ इन टू लिटरेचर। तो मुझे याद है वो मुझे यहाँ पर एक लाहौर में पुरानी एक बुक स्टोर होती थी फिरोज सन्स, तो वहाँ ले जाया करती थी और आई यूज टू बाई बुक्स फ्राम देयर। तो लिटरेचर का था कह के जो है वो न्यूज़पेपर पढ़ाया जाता था, वालिद साहब कहा करते थे कि इसको पढ़ें, रोज़ अखबार आना, और वो एक माहौल था। फिर बुक शेल्फ थी कुछ, तो वो छोटा सा बच्चा जब देखता है तो उसको पता चल जाता है कि ये चीज़ें घर में हैं, तो घर के माहौल से। तो लिटरेचर का ताल्लुक शुरू से था, लेकिन अनफॉर्चुनेटली उसी तरह से लोअर मिडिल क्लास में जिस तरह से होता है कि या तो आप इंजीनियर बन जाएं या डॉक्टर बन जाएं, ऊपर से आपके बड़े बहन भाई भी इन्हीं प्रोफेशंस में हो, तो सिंस आई एम द यंगेस्ट वन, तो वो उन्होंने फिर मुझे भी इंजीनियरिंग की तरफ से। सो आई डिड माई इंजीनियरिंग इन केमिकल इंजीनियरिंग मैंने की पंजाब यूनिवर्सिटी से, और जब हम पास आउट हुए 2003 में तो तभी कुछ जॉब्स की इंजीनियरिंग रिलेटेड, लेकिन तभी जियो लाहौर स्टार्ट हो रहा था। जियो की ट्रांसमिशन लाहौर से स्टार्ट करने के लिए दे हैव स्टार्टेड देयर डिपार्टमेंट, इंफरटेनमेंट मेनली उस वक्त डिपार्टमेंट था, और उन्होंने एक डिप्लोमा ऑफर किया और उसके लिए ये था कि इट वाज अ 6 मंथ डिप्लोमा और यू हैव टू पे फॉर दैट, और अगर आप उसमें सेलेक्ट होते हैं और बाद में पैस आउट करते हैं तो उसमें यह था कि हो सकता है कि आपको फिर जॉब भी ऑफर की जाए।
2: अच्छा।
3: तो शुरू से एप्टीट्यूड क्योंकि था फिल्म मेकिंग के हवाले से, टीवी के हवाले से, फिर थिएटर का कुछ अजोका के साथ कुछ परफॉर्मेंसेज और वो की। तो व्हेन आई गिव इंटरव्यू टू अब्दुल रऊफ साहब, उनका बड़ा मजे का एक ज़बरदस्त किस्म का एक 50 मिनट प्रोग्राम भी आता था किसी दौर में जियो पे, तो उन्होंने मुझसे जब पूछा तो वो सारे लिटरेचर के क्वेश्चन थे। मुझे याद है राजा गीत पर डिस्कशन हुई थी, फिर हासिल घाट पे हुई थी, फिर मेटामॉर्फोसिस पे हुई थी, काफ्का की कुछ चीज़ों पे। तो वो उन्होंने उसी वक्त मुझे सेलेक्ट कर लिया और फिर वो उसकी परफॉर्मेंस ऐसी थी उस डिप्लोमा में कि उन्होंने मुझे डायरेक्टली हायर किया एज एसोसिएट प्रोड्यूसर। जी, तो वो वहाँ से सफ़र का आगाज़ हुआ। फिल्म मेकिंग जो थी, अच्छा वहाँ पे ज़्यादा डॉक्यूमेंट्री, न्यूज़ और मीडिया से रिलेटेड था, लेकिन हमेशा से ये मैं अपने यहाँ स्टूडेंट्स को भी कहता हूँ कि जब आप एक बड़े कैनवस पे पेंट कर लेते हैं, फिर छोटे कैनवस पे पेंट करना इजी होता है। तो हमारी ट्रेनिंग सारी फिल्म की हुई, پیپل فرام بی بی سی اینڈ ڈسکوری جنہوں نے آگے ہمیں پڑھایا وہ بھی سارے فلم میکرس تھے, ڈاکیومنٹری فلم میکرس تھے مینلی. تو وہاں سے پھر فلم میکنگ کا ہوا. اور جیو کے جتنے 13-14 سال تھے اس میں روف صاحب کے اندر ہم لوگوں نے یعنی میں یہ کہتا ہوں کہ ہمارے وہ باس تھے جس میں وہ ہمارے لیڈر تھے کہ وہ ہمیں ٹھیک ہے ہم نے پروگرام تو پروڈیوس کرنا ہوتا تھا اور اسکیجول بھی ہے اور پریشرز بھی ہے, لیکن ہمارے ساتھ ان کی ہر ویک 2 weeks میں ایک بک ضرور پڑھ کے ہم نے ڈسکس کرنی ہوتی تھی اور 2-1 فلمیں تھیں جو ہم دیکھتے تھے, انہوں نے ڈپارٹمنٹ کو اس طرح سے کیا ہوا تھا. تو پھر وہاں سے فلم میکنگ کا انٹرسٹ پیدا ہوا اور پھر آگے جا کے کچھ پروجیکٹس ملے ایسے. مثلا میرا جو پہلا میں نے پروڈیوس کیا پروگرام, دیٹ واز اے ٹاک شو سینیمینیا کے نام سے تھا, اینڈ وی یوز ٹو انوائٹ ڈفرنٹ سیلیبریٹیز اینڈ ڈسکس دیئر فیوریٹ فلم. اعتزاز احسن صاحب آ رہے ہیں اور ان سے ان کی فیوریٹ فلم ڈسکس ہو رہی ہے. اسی طرح سے سلمان بٹ آ رہے ہیں, علی ظفر آ رہے ہیں, ان سے اب جب اور وہ کوئی 87 ایپیسوڈز میں نے پروڈیوس. اب وہ پروڈیوس کرنا, پھر اس کی فیوریٹ فلم اگر آپ نے ڈسکس کرنی ہے تو اسے دیکھنے اس سے پہلے دیکھنی ہے, پھر اس کے اسپیشل یا کوئی ایسے کانفلکٹ پوائنٹ جو کوشچنس بنانے, کوشچن گائڈ بنا کے دینی ہوتی تھی مجھے میرے اپنی ہوسٹ کو, تو وہ فلم سے پھر بہت زیادہ جو نا میں اب دیکھتا ہوں تو میں فلم انالیسس کیا کرتا تھا ان وے. پھر اس کے بعد یہ ہوا کہ میں نے پھر اپنی ڈگریز کی, یعنی میں نے فلم ایم ایس فلم اینڈ ٹیلی ویژن کیا بی این یو سے کیا, پھر پنجاب یونیورسٹی سے سوشیولوجی میں ایک ایم ایس کیا اور پھر میس کمیونیکیشن میں ایک ڈگری کی. تو میرے پاس ایم ایس کی 3 ڈگری ہیں. ایٹ دا مومنٹ آئی ایم ڈوئنگ مائی پی ایچ ڈی اور وہ بھی زیادہ میرا ڈاکیومنٹری پہ فوکس ہے. تو جیو میں رہتے ہوئے پھر بڑا ایزی تھا میرے لیے, وہاں پہ پھر ڈاکیو ڈراماز بھی کیے, کچھ شارٹ فلمس بھی کیں, مینلی ڈاکیومنٹری کی, کیونکہ مجھے ریالٹی کو ایکسپلور کرنا, سوشل اور سوشولوجیکل ایشوز کو ایکسپلور کرنا, میں نے پھر دیکھا کہ میرا ایپٹیٹیوڈ کچھ اس طرف جا رہا ہے. تو پھر میں نے جیو میں جیو مینٹری کے نام سے ایک آتی تھی سیریز آتی تھی, اس کو ہیڈ کیا لاہور سے اس طرح سے.
2: تو سر جب سائنسز سے آرٹس میں آپ نے ایک بہت بڑا شفٹ ہوتا آپ نے لیا, تو اس ٹائم پہ آپ کو یہ فیل نہیں ہوا کہ میں اپنے ساتھ یا اپنے کیریئر کو جس ٹائم پہ لوگ فوکس کر رہے ہوتے ہیں کہ اب ہم نے ڈگری کر لی انجینئرنگ کی اور اب اسی میں ہم نے مزید ایکسل کرنا ہے اور آگے جانا ہے, آپ نے اس ٹائم پہ آرٹس میں شفٹ کیا, پھر اس کے بعد اب جیسے بتا رہے ہیں کہ آپ نے ایم فل کی 3 ڈگریز کی ہیں, لائف کو مینیج کرنا, پروفیشنل لائف کو مینیج کرنا, اس کے ساتھ یہ سب چیزیں مشکل ہی ہوتی ہیں, ایسے نہیں فیل ہوتا کہ میں کیسے کروں گا, کبھی یہ فیلنگ نہیں آئی تھی آپ کو؟
3: اچھا مریم, مجھے لگتا ہے کہ میں نے ہمیشہ سے ایکسپیریمنٹ کرنے کی کوشش کی اور ایکسپیریمنٹ میں کیا کرتا تھا. ایون میں نے اپنی فلم میکنگ میں بھی ڈاکیومنٹری میں بھی وہ ایکسپیریمنٹ کیے جو شاید جیو پہ پہلے نہیں ہوئے تھے. سو ایکسپیریمنٹ تو کرتے رہنا چاہیے, ایک چیز یہ ہے. دوسری چیز یہ ہے کہ جو آپ نے بات کی کہ کس طرح سے مینیج کرتے ہیں, تو مجھے لگتا ہے کہ جو لرننگ ہے, جو لرننگ پروسیس ہے, وہ ایک کنٹینیوس پروسیس ہے. تو جس طرح سے سوشیولوجی نے مجھے ڈاکیومنٹری میں ہیلپ کیا, وہ شاید صرف ڈاکیومنٹری فلم میکر ہو کے میں نہیں کر سکتا تھا. جو ریسرچ کا پارٹ ہے, جو سوسائٹی کا پارٹ ہے, یہ ساری کی ساری وہ چیزیں تھیں جو مجھے سوشیولوجی نے بہت ہیلپ کی. اور مجھے لگتا ہے کہ سوشیولوجسٹ آر جسٹ لائک ڈاکیومنٹری فلم میکرس جو سوسائٹی کی پلس اپنے ہاتھ میں رکھتے ہیں. تو اس لیے مجھے یہ کمبینیشنز کرنے پڑے. فلم میکنگ آپ کو ٹیکنیک زیادہ کروا رہی ہوتی ہے, لٹریچر میرا پہلے بیک گراؤنڈ اسٹرانگ تھا, جو ریسرچ ہے اور جو فیلڈ ریسرچ ہے اور سوسائٹی کو دیکھنا اور کریکٹر کی ڈیولپمنٹ اور کوئی کریکٹر کیوں ایسے کرتا ہے, اس کے لیے سوسائٹی پڑھنا بڑا ضروری تھا. تو مجھے وہ کریکٹرائزیشن میں, سٹوری بلڈنگ میں, اس کے کانفلکٹ میں, اس کی ریزولوشن میں, یہ ساری کی ساری چیزیں جو ہے وہ ہیلپ کرتی ہیں. جہاں تک انجینئرنگ سے شفٹ کرنے کا تعلق تھا, تو وہ تھوڑا سا میں اپنے بچوں کو بھی اس طرح سے بات کرتا ہوں کلاس میں ہمیشہ سے, کہ تھوڑا سا آپ کو ریزیلینٹ ہونا پڑے گا اپنے ڈیسیژن میکنگ کے حوالے سے. مجھے ہمیشہ یاد آتی ہے سعید اجمل کی اگزامپل. ہی واز اے ویری گڈ بالر اور وہ اسپنر تھا اور اس نے پاکستان کے لیے بڑی وکٹیں لیں, لیکن گھر والے اس کو کہتے تھے کہ اس میں کوئی کریئر نہیں ہے تیرا. اس کے بعد ان کے والد صاحب ناراض بھی ہوئے, تو لیکن یہ ہے کہ اس نے کہا میں نے کرکٹ کھیلنی ہے. تو آپ اپنے بارے میں کانفیڈنٹ ہوں اور پھر ٹاپ پہ رہنے کی کوشش کریں, کوشش ہی کیجیے. میں نے جیو کے ڈپلوما میں بھی میں آئی واز دا ٹاپ ون, ڈائریکٹلی ہائر ہوا اس وقت جو ہے پروڈکشن ایسوسیٹ ہائر ہوتے تھے, میں اے پی اس وقت ہائر ہوا. تو یہ ساری کی ساری چیزیں ہیں, آپ ڈیسیژن لیں اور پھر اس کو آن کریں. جب آپ خود کے ڈیسیژن لیتے ہیں تو اگر تو وہ اف دے پروو ٹو بی رائٹ تو آپ بہت اچھی چیز ہے, اگر نہیں ٹائم प्रूव करता है कि वो गलत है तो आप लर्न कर लेते हैं। किसी के डिसीजन से वो ठीक भी हो जाए तो लर्निंग नहीं होती, वो ना भी हो क्योंकि आप उन पर डाल देते हैं। सो मुझे लगता है कि अपने डिसीजन जो है वेल कैलकुलेटेड होने चाहिए, लेकिन लेने आपको खुद चाहिए क्योंकि आपकी फिर लर्निंग हो। और एक जिंदगी है, बहुत से एक्सपेरिमेंट्स कीजिए ताकि आप फिर ये ना कहें कि मैं ये नहीं कर सका।
2: हाँ, अफसोस ना रहे जाए। हम यहीं से गुफ्तगू के सिलसिले को आगे बढ़ाएंगे। अभी चलते हैं एक छोटी सी ब्रेक की जानिब। मैं हूँ मरियम इरशाद, लेक्चरर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन, और आप सुन रहे हैं फैकल्टी आर प्रोग्राम।

0: جی السلام علیکم سامعین، ویلکم بیک. آپ سن رہے ہیں یو سی بی کی دنیا ایف ایم 92.6. ہمارے ساتھ ڈاکٹر خالد ظہیر ہیں اور بہت ہی انٹرسٹنگ گفتگو جاری ہے. ٹاپک ہمارا وہی جو پچھلے تین پروگرام سے چلا آ رہا ہے، یوتھ، سوشل میڈیا اور دین. اس حوالے سے ڈاکٹر صاحب، ہم وظیفوں کی بات کر رہے تھے اور آپ نے بڑا صحیح فرمایا کہ اگر وہ وظیفہ جو دین کے نام پہ ہم سمجھتے ہیں، اگر حضور پاک صلی اللہ علیہ وسلم ان کے صحابہ نے نہیں کیا یا حضور نے خود نہیں کیا اور امت میں جاری نہیں کیا، تو وہ ہمیں بڑا خیال کرنا چاہیے کہ بدعت کے زمرے میں نہ آ جائے، کیونکہ پھر وظیفہ کا وظیفہ ہی سمجھیں، دین سے ڈیٹیچ سمجھیں. ڈاکٹر صاحب، ایک بڑی مشہور بہرحال ایک واقعہ ہے، احادیث پہ بھی مذکور ہے غالباً، کہ دو صحابی کہیں دے وار ٹریولنگ، ایکچولی سفر کر رہے تھے، تو ان کو کچھ سانپ یا بچھو کاٹ گیا، تو ایک صحابی نے ان کو غالباً جس طرح دم کرتے ہیں نا، سورہ فاتحہ غالباً پڑھی، دم کیا. اچھا، یہ بات انہوں نے حضور پاک صلی اللہ علیہ وسلم سے ذکر کیا آ کے، تو حضور پاک صلی اللہ علیہ وسلم نے نا ہی جسٹ اسمائلڈ، مسکرا دیے، نہ ہاں کی نہ نہ کی، کیونکہ وہ رسول ہیں، اگر ہاں کر دیتے تو وہ دین بن جاتا، تو نہ بھی نہیں کی. تو ڈاکٹر صاحب، اس کا مطلب ہے کلام میں، اللہ کے کلام میں بہرحال اثر ہے، تو اس سے آپ دم درود بھی کر سکتے ہیں.
1: یقیناً آپ کا یعنی مسکرانا بھی ایک بڑی بات ہے، یعنی ظاہر ہے کہ ورنہ تو یہ غلط چیز ہو جاتی. ایک زوجہ محترمہ کے بارے میں بھی اسی طرح سے آتا ہے کہ آپ نے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ وہ ایک یہودن خاتون آتی ہیں اور وہ جو ہوتے ہیں نا اس طرح کے جادو وغیرہ، اس سے بچنے کے لیے کچھ چیزیں بتاتی ہیں، تو آپ نے فرمایا کہ کوئی حرج نہیں سیکھنے میں، مگر یہ دیکھ لینا کہ کوئی کہیں شرک وغیرہ نہ اس کا. سو اس کا مطلب یہ ہے کہ یہ وہ دنیاوی چیزیں ہیں، جیسے مثال کے طور پر آپ سائنس ٹیکنالوجی وغیرہ سے فائدہ اٹھاتے ہیں نا، اس میں بھی آپ ہی ہم کیا بات کرتے ہیں کہ دیکھو یہ چیزیں جو ہیں، اور غالباً آپ کے اگلے سوالات اسی سے متعلق ہیں، یہ ٹیلی ویژن وغیرہ ہیں، اس میں بے حیائی وغیرہ نہیں چلے گی، لیکن یہ بڑی قیمتی چیزیں ہیں، بڑی اچھی چیزیں ہیں. اسی طرح سے دنیا کا ایک اور پہلو ہے، وہ دنیا کا وہ حصہ کہ جو غیر مرئی ہے، انویزبل ہے، اور اس میں اس طرح کے بہت سے پرابلمز ہیں، جیسے جادو ہے، جیسے نظر ہے وغیرہ وغیرہ، تو اس کے علاج ہیں، اور وہ علاج بعض اوقات الفاظ بھی ہیں. تو اس میں بس اس چیز کو دیکھنا چاہیے کہ کوئی ایسی چیز نہ ہو کہ جو دین کے بتائے ہوئے اصولوں کے خلاف ہو، عقائد کے خلاف ہو، ورنہ یہ معاملات وہ ہیں کہ جو جائز ہیں.
0: جی ڈاکٹر صاحب، یہ آپ نے ایک اچھا زاویہ نکالا. یہ جو سائنس ہے، سائنس اس چیز کا سبجیکٹ ہے جو اسٹیبلشڈ ہوتی چیز، مطلب 2+2=4، یہ اسٹیبلشڈ ہے. اچھا، اب دیکھیں ڈاکٹر صاحب، سورہ فلق اور سورہ ناس جو ہے، یہ قرآن کی صورتیں ہیں. اللہ نے سورہ فلق میں ان ایولز کا ذکر کیا ہے جو ہمارے جسم کے باہر ہیں، جادو والی عورتیں ہیں، حاسد کے حسد ہے، اور سورہ ناس میں وہ فورسز ہیں جو ہمارے ان سائڈ ہے، جو شیطان وسوسے سے ڈالتا ہے. اس کا مطلب ہے یہ جادو وغیرہ ایگزسٹ کرتا ہے، کوئی آپ کا کام خراب ہو جائے، کوئی ایسی بات ہو، تو دا فیکٹ ریمینس کہ جو یہ ابھی یہ سائنس کے زمرے میں نہیں آیا اس کا علاج، اس لیے اس کو اوکلٹ سائنس کہتے ہیں. ڈاکٹر صاحب، اس پہ آپ کچھ فرمانا چاہیں گے، اوکلٹ سائنس ورسز اسٹیبلش سائنس؟ ڈاکٹر
1: جی دیکھیں، بات یہ ہے کہ یہ جو ہماری سائنس ہے، یہ بھی اصل میں کیا ہے، ہم میں سے اکثر لوگوں کے لیے یہ بالکل ویسی چیز ہے کہ ہم یہ کہتے ہیں کہ اگر فرض کیجئے کہ ایک شخص کو بخار ہوتا ہے تو وہ دوائی لیتا ہے، کوئی اینٹی بایوٹک لیتا ہے، اس سے اس کی بیماری دور ہو جاتی ہے، یعنی ہم نے دوا لی اور بیماری رفا دفع ہو گئی. ہمیں کیا پتا اس میں کیا سالٹ ہے، کیا کیمیکلز ہیں اندر جسم میں، کیا ایکشنز، کیا ری ایکشنز ہوتے ہیں، اور پھر بیماری کیسے دور ہوتی ہے. یہ سائنسدان جانے اور ان کی دنیا جانے. ہمارے لیے تو سیدھی سیدھی بات ہے کہ ہم نے صبح و شام چائے کے ساتھ دوا لی اور بیماری دور ہوگی. یہی معاملہ لوگوں کے ساتھ ہوتا ہے جب وہ مثال کے طور پر 25 مرتبہ صبح و شام سورہ فاتحہ پڑھ کے اپنے اوپر دم کر دیتے ہیں. وہ کہتے ہیں بات ٹھیک ہوگی، مسئلہ ٹھیک ہو گیا. سو اصل میں آپ صحیح کہہ رہے ہیں کہ سائنس اور اوکلٹ سائنس میں یہی فرق ہے کہ ابھی ہم اس کے کاز افیکٹ ریلیشن شپ کو اسٹیبلش نہیں کر سکے، مگر یہ علماء سائنسدانوں کا کام ہے. आम आदमी के लिए तो आप गौर फरमाएं, वही चीज है भाई। बात यह है कि उस खातून का जिसका मैंने जिक्र किया, वो शौकत खानम या किसी कैंसर हॉस्पिटल में नहीं गई। उनका शायद वहां जाके तो उनको पता लग जाता कि ये जी आपकी आखिरी स्टेज है, तो हमारे पास आपका इलाज नहीं है। उन्होंने सूरह नूर को पढ़ना शुरू किया, उनका इलाज हो गया। तो उनके लिए तो वो सभी कुछ है, साइंस भी वही है, आर्ट्स भी वही है, सभी कुछ वही है।
0: ठीक है डॉक्टर साहब, दिस इज इंटरेस्टिंग। डॉक्टर साहब, ये अभी हम गुफ्तगू का आप फरमा रहे थे कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा किया कि नहीं किया, या सहाबा कराम ने किया, जिस पर हम तर्क कर रहे थे कि जारी किया उन्होंने उम्मत में, अगर वो दीन है। तो डॉक्टर साहब, ये जो अगर मैं ये इस पर तबसरा करूँ, आप जरूर उस पर फरमाइएगा कि इसका मतलब ये कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम या सहाबा कराम गालबन ऐसे वजीफों नहीं करते थे। वजह यह कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को जब मुश्किल पेश आती थी या कोई प्रॉब्लम फेस आती थी तो ही यूज टू डू इज वजू एंड ऑफर टू नफल रकत, और अल्लाह से डायरेक्ट इनडायरेक्ट किसी के थ्रू नहीं, डायरेक्ट अल्लाह से राबता रख के उनसे दुआ करते थे। तो क्या ये वजीफे का हम इसका जो एंटी थीसिस या तोड़ इस तरह पेश कर सकते हैं डॉक्टर साहब?
1: देखिये, मैं ये गुजारिश करूंगा कि वजीफों को निगेट करने की क्या जरूरत है। आप उसकी सही जगह बता दें और लोगों को बताएं ये दीन नहीं है। आपने जो बयान की बात बिल्कुल सही है, नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से दुआ करते थे। कुरान मजीद में दुआएं मौजूद हैं। हजरत इब्राहिम अलैहिस्सलाम की ये स्टेटमेंट, इज़ा मरिस्तु फहुवा यशफीन, जब मैं बीमार पड़ता हूँ तो वही है कि जो मुझे शिफा बख्शता है, ये बड़ी जबरदस्त दुआ है।
0: डॉक्टर साहब, ये इसका वजीफे से तो नहीं ताल्लुक
1: है? कोई ताल्लुक,
0: ये तो अल्लाह ही ऑब्वियसली सब कुछ करता
1: है। ऐसा ही है, तो मैं ही गुजारिश कर रहा हूँ, ये तो दीन है। अगर कोई शख्स पूरे शऊर के साथ इस तरह दुआ करता है और अपने ऊपर पढ़ के फूंक भी देता है, ये बिल्कुल दीन है। अगरचे कि आप कह सकते हैं कि इस तरह हुजूर ने नहीं किया, लेकिन हुजूर ने जो हमको कुरान दिया है, कुरान की ये आयत है, उस आयत को हम समझ के अपनी बीमारी की हालत में उसको पढ़ रहे हैं, तो ये तो असल में उस कुरान की अंडरस्टैंडिंग, इंटरप्रिटेशन और एप्लीकेशन है, जो जाहिर दीन इसी को कहते हैं ना। लेकिन आपने एक चीज को एक खास नंबर दे दिया, और वो एक साहब ने दिया जो अल्लाह के पैगंबर नहीं है, और वो लोगों को कह रहे हैं कि उसको आप बार बार पढ़ेंगे तो आपकी मुश्किल ठीक हो जाएगी। लोगों को ये भी नहीं मालूम है कि उसका मतलब क्या है। तो अब ये बस वही है जिसको आप वजीफा कहते हैं, और उस पर
0: दीन नहीं है। ये डिफ्रेंसिएशन बहुत जरूरी
1: है, जरूरी है।
0: आप सही फरमा रहे हैं, कम से कम इतना हम डिफ्रेंशिएट कर दें कि ये एक एक्सपीरियंस है किसी इंसान का, आप कर लें। इट हैज गॉट नथिंग टू विद द रिलीजन।
1: इसका ये भी नतीजा निकलता है कि वो जो बाज लोग होते हैं, लंबी सी तस्बीह लेके वो सुबह शाम कुछ कर रहे होते हैं, तो ये उनको बताना चाहिए कि अगर आप दीन की कैटेगरी में अपने इस अमल को शामिल करना चाहते हैं, तो फिर खुदारा समझें कि आप क्या पढ़ रहे हैं, और कोशिश करें कि पूरे शऊर के साथ पढ़ें, वरना कहीं ये ना हो कि वहां जाके पता लगे कि ये तो आप वजीफे करके आए, इसका दीन से क्या ताल्लुक है।
0: बड़ी बड़ी दुरुस्त फरमाया आपने डॉक्टर साहब। डॉक्टर साहब, एक और पहलू वजीफा के साथ जो हमारे माशरे में बहुत राइज है और सोशल मीडिया से भी लिंक्ड है। देखिए, सोशल मीडिया में डॉक्टर साहब ऑब्वियसली टीवी भी, केबल टीवी भी आ जाता है, हम सिर्फ यूट्यूब नहीं कह रहे हैं, उसमें केबल टीवी और सब चैनल बहुत ज्यादा डॉक्टर साहब, बल्कि बहुत ही ज्यादा ये रिवाज पड़ गया इस्तखारा का कि टीवी चैनल्स पे, अगर टीवी चैनल्स पे आ जाए, लाइव आ रहा होता है प्रोग्राम, वहां एक मुफ्ती साहब तशरीफ फरमा होते हैं और

0: वेलकम बैक, आप सुन रहे हैं यूसीपी की दुनिया एफएम 92.6। हमारे साथ डॉक्टर खालिद ज़हीर मौजूद हैं और बहुत दिलचस्प गुफ्तगू चल रही है जो यूथ, सोशल मीडिया और दीन, तो इसमें हम टीवी को भी कवर कर रहे हैं। हम बात कर रहे थे इस्तखारा पर, ये स्पेशली टीवी चैनल्स पर हम देखते हैं कि वो एक चल रहा होता है प्रोग्राम जिसमें लाइव डॉक्टर साहब अभी हम जिक्र कर रहे थे और मुफ्ती हजरात तशरीफ फरमा होते हैं और लोग बाहर लाइव कॉल कर रहे होते हैं और उसी वक्त वो चीज़ बताते हैं। और आपने, प्लीज लेट मी से दिस, कि आपने सही फरमाया कि ये एक प्रैक्टिस अपनी जगह ठीक है लेकिन इसका दीन से ताल्लुक नहीं है। आप जरूर कीजिए बट वी शुड नो व्हाट इज दीन, व्हाट इज नॉट दीन। ये एप्रिसिएशन हमें भारत और ये जौक डेवलप करना चाहिए।
1: मैं इसमें एक और बात भी कहूंगा, दीन ने अगर किसी मामले में कोई चीज रिकमेंड की हुई है और उसको छोड़ के आप इस तरह की चीजों की तरफ जा रहे हैं, ये एक बुरी चॉइस है। आप इस्तखारा खुद करें, अल्लाह ने आपको एक चीज, एक तरीका बताया है तो आप उसको नजरअंदाज कर रहे हैं और लोगों के पास जा रहे हैं। इसमें एक खराबी पैदा होने का बड़ा गालिब इम्कान है और वो ये है कि फिर आप ऐसे लोगों के बारे में इतनी अंधी अकीदत का शिकार हो जाएंगे कि फिर खतरा है कि वो आपको जो कहेंगे आप करने पर तैयार हो जाएंगे।
0: डॉक्टर साहब, वेरी इंटरेस्टिंग पॉइंट आई मस्ट से कि तकलीद, डॉक्टर साहब इस पर तबसरा से पहले तकलीद के बारे में भी मैं आपसे जानना चाहूंगा, इस्तखारा की दुआ या इस्तखारा दरअसल क्या चीज़ है, इसके मायने, ये हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अगर किया तो हाउ शुड वी रिलेट व्हाट द प्रॉफिट डिड एक्चुअली अलैहिस्सलाम।
1: देखिए, नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये बताया कि जब कभी इंसान को कोई ऐसा फैसला करना हो जो अहम फैसला है और वो उस बारे में वाजे नहीं है, मुतरद्दिद है, एक तरफ झुकूं या दूसरा मामला करूं, तो आपने ये दुआ सिखाई जो जरा से अल्फाज के फर्क से कई हदीस की किताबों में आई है, इतनी ज्यादा सोर्सेस से मुख्तलिफ आई है कि वो बिल्कुल ऑथेंटिक लगती है, उसके अल्फाज भी बड़े शानदार हैं। इसका मतलब है अल्लाह से खैर मांगना, अल्लाह से पूछना कि वो अपनी खैर, अपनी मेहरबानी से आपको रास्ता दिखाए, आपको बताए कि कौन सी बात सही है। तो उसमें जो आप दुआ करते हैं वो अल्लाहुम्मा इन्नी अस्तखीरुका बिइल्मिका वस्तक़दिरुका बिकुदरतिका, अल्लाह मैं तुझसे खैर मांगता हूँ, तुझसे मैं मशवरा मांगता हूँ तेरे इल्म की बुनियाद पर, तेरे इल्म के जरिए से, और मैं तेरी कुदरत का इजहार चाहता हूँ तेरी कुदरत के जरिए से, इसलिए कि फ़इन्नका तक़दिरु वला अक़दिर, तू कुदरत रखता है, मैं कोई कुदरत नहीं रखता, इन फ़इन्नका का तालमु वला आलम, तू जानता है मैं कुछ नहीं जानता। अब उसके बाद जो अगली बात होती है जो असल है वो ये, इन कुंता तालम, अगर तेरे इल्म में अन्ना हाजल अम्र, ये मामला, ये जो जेरे बहस है, जो बेटी का निकाह यहां कर दूं, बिजनेस यहां शुरू कर दूं, बाहर चला जाऊं, अगर तेरे इल्म में इन कुंता तालम अन्ना हाजल अमरा खैरुल्ली, मेरे लिए बेहतर है, फी दीनी, मेरे दीन के लिहाज से, व माशी, मेरी दुनिया के लिहाज से, वाकिबत अमरी, और मेरे मामलात के अंजाम के लिहाज से, फकदिर हुली, तो तू मेरे लिए इसको मुमकिन कर दे, वयस्सिर हुली, और मेरे लिए आसान कर
0: दे,
1: सुम्मा बारिक लिफी, फिर मेरे लिए इसको बाबरकत कर दे। अब अगला हिस्सा नेगेटिव है कि अगर ये मेरे लिए बुरा है तो मुझे इससे दूर कर दे, इसको मुझसे दूर कर दे, और मेरे लिए खैर बरामद कर दे जहां कहीं भी हो, और फिर मुझे उस पर राजी कर दे। ये दुआ कोई पैगंबर के अलावा सिखाई नहीं सकता। तो ये दुआ छोड़ के आप किसी फर्द के पास जा रहे हैं कि आप मेरे लिए कर दें, बड़ी महरूमी है।
0: देखिए, इससे मुझे ख्याल आया कुरान की एक बड़ा इंटरेस्टिंग एस्पेक्ट है डॉक्टर साहब, चूंकि हम उर्दू स्पीकिंग है, हमारा रस्म खत अरबी की तरह राइट टू लेफ्ट, और उर्दू जबान भारत, चूंकि ये प्रोग्राम हमारी यूथ के लिए है, तो उर्दू जबान बनी ही इन सब लैंग्वेजेस के, तुर्किश लैंग्वेज, अरेबियन, पर्शियन, सब मिलकर,
1: कहते हैं ना कि उर्दू लफ्ज जो टर्की,
0: जी जी, लश्कर है,
1: और आज भी लश्कर फौज के लिए इस्तेमाल होता है।
0: तो ये बड़ा इंटरेस्टिंग फैक्ट। अब इसमें डॉक्टर साहब जो आपने फरमाया है ना, बड़ी देखें, قرآن کی ایک آیت ہے جس میں اللہ پاک خود فرما رہے ہیں کہ میرا وسیلہ ڈھونڈو. اب وسیلہ ہماری اردو میں ہوتا ہے کہ کسی کے پاس جانا انڈائریکٹلی, کہ وسیلہ ڈھونڈو کہ آپ نے میرے پاس آنا ہے تو میں کہوں جی آپ ان کے تھرو میرے پاس ہیں. عربی میں اس کا مطلب ہے قرب, یعنی کہ ڈائریکٹ, نو انڈائریکٹ ریلیشنز, نو نتھنگ, ڈائریکٹ اسٹیبلشڈ ریلیشن. تو ڈاکٹر صاحب یہ دیکھیں نا, ہم یہ سمجھتے ہیں, یہ ہمارے اندر یہ ہے کہ اللہ تک ڈائریکٹ رسائی بڑی مشکل ہے. ہم نیک لوگوں کا یوں نا سہارا لیتے ہیں یا وسیلہ لیتے ہیں اردو والا, در حالانکہ اللہ نے فرماتا ہے کہ ڈائریکٹلی مجھے دیکھو, میں شارق سے قریب ہوں, میں دل کی آہٹ سن لیتا ہوں. اب آپ نے یہ جو دعا فرمائی ہے, جو آپ نے ترجمہ بتایا استخارہ کی, ڈاکٹر صاحب یہ تو ڈائریکٹ لنک ہے آپ کا اللہ کے ساتھ. تو اس میں ڈاکٹر صاحب ہمیں ذوق ڈیولپ کرنا چاہیے اور اپریسیشن کہ ہم اپنے اللہ کے ساتھ اکیلے میں ڈائریکٹ بات کر رہے ہیں.
1: ایبسولوٹلی, اور یہی بات اللہ تعالیٰ نے قرآن مجید میں اس آیت میں بتائی ہے کہ جو رمضان مبارک میں روزے رکھنے سے متعلق آیات آئی ہیں نا, انہی میں ایک آیت ہے, اذا سالک عبادی عنی, اگر میرے بندے اے پیغمبر آپ سے پوچھے میرے بارے میں, فانی قریب, تو آپ بتائیں میں قریب ہی ہوں, اجیبو دعوت داعی زادان, میں دعا کرنے والے کی دعا سنتا قبول کرتا ہوں جب وہ دعا کرتا ہے, فل یستجیبو لی ولیؤمنو بی, تو انہیں بھی چاہیے نا کہ وہ میرا کہا مانے اور مجھ پر ایمان رکھے.
0: انٹرسٹ گڈ ڈاکٹر صاحب, میں اس کو ایکچولی لنک کرنا چاہ رہا ہوں. آپ نے فرمایا تقلید, کہ آپ جب وظیفوں میں پڑھتے ہیں یا استخارہ کسی اور سے کراتے ہیں, تو آپ ذہنی طور پہ اپنا ذہن وتھ ڈیو ریسپیکٹ اگلے کو منتقل کر دیتے ہیں, جیسا فرمائیں گے میں ویسا کروں گا. تو ایونچولی دس لیڈس ٹو تقلید, بلائنڈ فالوئنگ. اور بلائنڈ فالوئنگ کی ایک بڑی مینیفیسٹیشن ہے کہ آپ سمجھتے ہیں اگلا غلط نہیں ہے, تو اگر کوئی آپ ایسا جاننا شروع کر دیں گے, گویا کہ آپ نے ان صاحب کو نبی کا رتبہ دے دیا. نبی غلطی نہیں کرتے نا, ان کے ساتھ تو اللہ کھڑے ہوتے ہیں. تو اس کا مطلب ہے کہ ہمیں اپنا ڈائریکٹ ریلیشن شپ اللہ
1: میں, یہ چاہوں گا کہ آپ کسی آئندہ کے پروگرام میں تقلید پر ایک پوری ایک گفتگو کریں. اس وقت میں ہلکا سا ایک تبصرہ کرنا چاہتا ہوں, بعض اوقات عام آدمی کے لیے تقلید کرنا مجبوری بن جاتی ہے, بعض اوقات, وہ بہت کم ایسے موقع ہیں, اکثر اوقات یہ چیز بالکل ٹھیک نہیں ہے. وہ کون سے موقع ہوتے ہیں, بات ہی سمجھ میں نہیں آ رہی, بھائی یہ مولوی صاحب ایک بات کہہ رہے ہیں, وہ عالم صاحب ایک اور بات کہہ رہے ہیں, وہ اسکالر صاحب کوئی اور بات کہہ رہے ہیں, میں بالکل کنفیوز ہو گیا. بھائی میں ان مولوی صاحب کو زیادہ نیک اور پڑھا لکھا سمجھتا ہوں, ان کی بات میں مان رہا ہوں. وائی؟ بیکاز آئی ایم کنفیوز. لیکن ہر چیز میں نہیں, آپ کے اوپر ذمہ داری ہے کہ آپ اپنی عقل کو استعمال کر کے پوری کوشش کریں کہ صحیح بات کیا ہے. جو بات آپ کو دیانتداری سے صحیح لگتی ہے, خواہ وہ پہلے عالم کی ہو یا دوسرے کی ہو یا تیسرے کی, آپ کو اس کو ماننا اور اس پر عمل کرنا لازم ہے. اس لیے کہ جو بات آپ کو صحیح نظر آ رہی ہے, صحیح لگ رہی ہے دوسروں کے مقابلے میں, وہ اللہ کی بات ہے, تو آپ کو اس بات کو ماننا ہے.
0: ایک اور پہلو ڈاکٹر صاحب میں آپ سے سامنے رکھنا چاہتا ہوں. دیکھیں یہ ہر چیز کا آبویسلی پازیٹیو امپیکٹ بھی ہے, اس کا نیگیٹو امپیکٹ بھی. اب ہمارے جو گھر کے اندر کیبل ہے, یہ یگسٹرز میں بہت مشہور ہے ڈاکٹر, اس کو نیٹ فلکس کہتے ہیں. دیر لاٹس آف موویز, انگلش, اردو, انڈین, جو مرضی موویز کریں, کیونکہ موویز بننی شروع ہوئی ہالی ووڈ میں یا باہر, یا وہ زیادہ ان کا ایک اثر ہے. انہوں نے موویز کو ریٹ کرتے ہیں ڈاکٹر صاحب, اگر آپ کو پتہ ہی ہوگا, جس میں وہ کہتے ہیں یو سے شروع ہوتا ہے, جو سب سے ہارملیس ہے, یونیورسل. اس کا مطلب ہے اس کا آڈینس بچہ بھی ہو سکتا ہے, بوڑھا بھی, آپ ماں باپ کے ساتھ بھی دیکھیں جو مرضی. اگلا آتا ہے پی جی, پیرنٹل گائیڈنس, کہ آپ بچہ جو ہے نا وہ اپنے ماں باپ کے ساتھ دیکھے. پھر ریسٹرکٹیڈ ہوتا ہے, یہ سارے ایک رینج ہے ڈاکٹر صاحب. ریسٹرکٹیڈ کے بعد پھر وہ ایکس ریٹڈ شروع ہو جاتی ہے. تو ڈاکٹر صاحب آپ دیکھیں, یہ اگر کسی, میں یہ سوچتا ہوں اگر آپ نے مووی کو ایکس ریٹڈ کر کے پبلک میں آپ نے کر دیا, تو آپ اپنی ذمہ داری سے کوئی بری ذمہ تو نہیں ہو گئے. مطلب جسٹ بائی نیمنگ فلتھی مووی ایکس یا ڈبل ایکس اس طرح کر کے, تو یہ تو انسانی ونڈ ہوئی ڈاکٹر صاحب. اللہ تو اس کو اس طرح نہیں دیکھتا میرے خیال میں. اس کو کس طرح ہم, ہاؤ ڈو وی جنرلائز اٹ؟ اور
1: دیکھیں, گزارش یہ ہے کہ یہ جو پرابلم ہے نا, یہ پرابلم وہ پرابلم ہے کہ جو ہمارے اور ویسٹ کے درمیان ایک بنیادی اپروچ کے فرق کی پرابلم ہے. انہوں نے یہ طے کر لیا ہے कि जब आप बड़े हो जाते हैं, मैच्योर हो जाते हैं, मतलब 18 साल से ऊपर उम्र के हो जाते हैं, तो अब आप आजाद हैं, आप जो चाहें करें, बशर्ते के आपके अमल से किसी दूसरे को नुकसान ना हो।
0: यस,
1: हम इसको गलत समझते हैं। हमारे नजदीक तो अल्लाह रब्बुल इज्जत ने इस दुनिया की जिंदगी को इम्तिहान बनाया है, और इस इम्तिहान में वो हमसे ये चाहता है कि हम अपना तज़किया करें, अपने आप को अख़लाक़ी बदन के लिहाज से, खुराक के लिहाज से पाक रखें, और अपने अंदर की अख़लाक और रूहानियत को नश्व नुमा दें। सो इस वजह से ज़ाहिर है कि ये एक्स रेटेड मूवीज़ वो हैं कि जिनको हमारे माशरे में तो सख्ती से रोकना चाहिए, इसलिए कि इसमें शैतान इतना नुमाया होता है, इतना अट्रैक्टिव होता है एक ख़ास अंदाज में, कि अगर इंसान उसमें फंस जाए तो फिर निकलना आसान नहीं होता। और ज़ाहिर है कि नौजवानों के लिए तो ये और भी ज़्यादा एक मुश्किल चीज़ है, इसलिए बहरहाल हमें इसके लिए बहुत ज़्यादा सोच विचार करनी होगी कि कैसे हम अपने नौजवानों को समझाएं। ज़ाहिर है कि ये भी है कि किस तरह से हम इनको बंद कर दें, क्योंकि ऐसा भी होता है कि बहुत सी वेबसाइट्स हैं कि जिनको बंद कर दिया गया।
0: ये हुकूमत पाकिस्तान ने ये स्टेप लिया हुआ है, जो हमारे पीटी है, पाकिस्तान टेली कम्युनिकेशन अथॉरिटी ने, दे हैव।
1: तो अब इसके बारे में भी सोचना चाहिए कि इस तरह की चीजों पर भी अगर पाबंदी आयद कर दी जाए जितना एक मुमकिन है, तो काफी नुकसान डैमेज कम हो जाए।
0: जी डॉक्टर साहब, इसमें डॉक्टर साहब वालदैन का बड़ा किरदार है कि वो अपने बच्चों से डायरेक्टली बात करें, उनको अखलाकियात के बारे में बताएं।
1: तो यकीनन कोई शुबा नहीं है, और ये डिस्कशन वालदैन औलाद के दरमियान और अच्छे जो नौजवान हैं वो भी एक दूसरे से डिस्कस करें, उलमा हजरात भी इसको ऐसे पेश करें कि उनके जहनी सतह के करीब जाके उनको समझाएं।
0: बहुत शुक्रिया डॉक्टर साहब, इंशाल्लाह गुफ्तगू जारी रखेंगे। सामीन, ब्रेक के बाद आपसे दोबारा हम यहाँ से सिलसिला का आगाज करेंगे, हमारे साथ रहिएगा।

0: वेलकम बैक यूसीपी की दुनिया एफएम 92.6। हमारे साथ डॉक्टर खालिद जहीर हैं और हमारी गुफ्तगु चल रही है यूथ सोशल मीडिया एंड दीन। तो हम समझते हैं कि 21वीं सदी का ये सबसे प्रेसिंग इशू, क्योंकि सबके हाथ में स्मार्टफोन्स हैं और एट द क्लिक ऑफ ए बटन यू एंटर दी यू नो वेदर इट्स टेलीविजन, वेदर इट्स नेटफ्लिक्स, वेदर इट्स इंस्टाग्राम और यूट्यूब। तो उनके तमाम पहलुओं पे बहरहाल हम एक गुफ्तगू डॉक्टर साहब के साथ कर रहे हैं और डॉक्टर साहब ने बहुत अच्छे नुमाया पहलुओं पर गुफ्तगू की है। डॉक्टर साहब, आप अभी फरमा रहे थे ब्रेक से पहले कि ये जो मूवीज हैं इस किस्म की एक्स रेटेड, तो बहरहाल इसको गवर्नमेंट को भी चाहिए कि इस पे कुछ करे और बिल्कुल घर के अंदर अब वो चलना शुरू हो गई हैं। तो डॉक्टर साहब, दीन के हवाले से आप किस तरह पेश करेंगे? वो गालबन सूरह आराफ की आयत है जिसमें अल्लाह फरमाते हैं, हजूर से फरमाए उन्हें कि आप कह दीजिए सल्लल्लाहु अलैहि वसल्लम, उनको कहा कि ये कौन है जिसने अल्लाह की जीनत को हराम किया जो कि उसने अपने बंदों के लिए निकाली है। तो अल्लाह की जीनत को आप किस तरह डिफाइन करते हैं? क्या ये फाइन आर्ट्स हैं जिसमें फिल्म मेकिंग, ड्रामेटिक्स, फैशन डिजाइनिंग, ऑल दीज फाइन आर्ट्स की चीजें ये शामिल होती हैं? अगर होती हैं तो फिर क्या चीज डिटरमिन करेगी कि वो फाशी की तरफ जा रही है कि नहीं जा रही?
1: देखिए, पहले तो लफ्ज जीनत बड़ा इम्पोर्टेंट है, क्योंकि अल्लाह ताला ने जो बात बयान फरमाई है सूरह एराफ सूरह नंबर 7 की आयत नंबर 32 में, वो ये है कि आप पूछिए इनसे, मन हर्रमा जीनत अल्लाहिल्लती अखरजा लिबादिही, कौन है जिसने हराम की हैं अल्लाह की बनाई हुई वो जीनतें जो उसने अपने बंदों के लिए निकाली, बंदों के लिए उसने पैदा की। सो मालूम ये हुआ कि जीनतें तो अल्लाह ने खुद इंसानों के फायदे और बेहतरी के लिए पैदा की हैं। पत्तय्यिबाती मिनर रिज़्क, जैसे रिज़्क में पाकीजा चीजें हैं, वो भी किसने हराम की है? तो ये सब अल्लाह ताला फरमाते हैं, कुल हिया लिल्लज़ीना आमनू, ये सब अहले ईमान के लिए है, फिल हयात दुनिया, दुनिया की जिंदगी में, खालिसतन यौमल क़यामा, और क़यामत के दिन तो खास उन्हीं के लिए होंगी। यानी मालूम ये हुआ कि दुनिया में तो अहले ईमान ही के बरकत से दूसरों को भी ये मिल रही है, मगर ये कयामत के रोज और जन्नत में खास उन्हीं के लिए होंगी। अब जाहिर सवाल पैदा होता है, ये जीनतें क्या हैं? लफ्ज जीनत कुरान से मालूम होता है कि एक्स्ट्रा एम्बेलिशमेंट जिसको कहते हैं ना, खुद खूबसूरती, खुशनुमाई। कुरान ने बयान किया कि बारिश जब होती है तो जमीन जो एक चटियल सी होती है, आपको उसमें नजर आ रहा होता है कि मट्टी है, फिर बैरन, उसके बाद बारिश होती है, वज़ैनत, वो जीनत हो जाती है उसमें, खुशनुमाई। ऐसे ही आपने घर बनाया, उसकी दीवारें हैं वो कुछ सीमेंट वाला लग रहा है, आपने उस पर पेंट किया, तो अब ये जीनत है। आपने खाना खाया, उसमें कोई नमक वगैरह नहीं है, कुछ नहीं है, खा लेंगे, जिंदा रहेंगे आप, लेकिन उसको टेस्टी बनाना, ये खाने की जीनत है। इसी तरह से हम सूंघ रहे हैं, कुछ भी नहीं है, लेकिन खुशबू, ये भी जीनत है। सो देखने की भी जीनत है, मतलब जाहिर ख्वातीन हैं वो जेवरात पहनती हैं, वो मेकअप करती हैं, हम भी लिबास पहनते हैं, उसको अच्छा चाहते हैं कि प्रेजेंटेबल हो, ये सब जीनत है। तो अल्लाह ताला ये फरमा रहे हैं कि ये जीनत किसने आराम की है? अल्लाह ने तो ये अहले ईमान के लिए बनाई है। अगली आयत में अल्लाह ताला वाज़े फरमाता है कि इनको ये बता दो कि मेरे रब ने तो सिर्फ हराम किया है, इन्नमा हर्रमा रब्बी अल्फवाहिश, फोहश चीजों को, मा ज़ाहरा मिन्हा व मा बतन, चाहे वो जाहिर में हो चाहे वो छुपे में हो, यानी ऑब्सिनिटी जिसको कहते हैं, बेहयाई, वो चीज के जिसको देख के, जिसको सुन के इंसान के अंदर मनफी जिंसी तहरीक पैदा हो और वो नेगेटिव दुनिया की तरफ चल पड़े, इसको हराम किया है, जीनत को हराम नहीं किया। चुनाचे आवाज की जीनत मिसाल के तौर पर अच्छी आवाज है या मौसीकी के आलात हैं, ये सब जीनतें हैं। इनमें जो चीज हराम है वो क्या है? फोहश, उपसीन, बेहयाई। आगे भी ये फरमाया, इसके अलावा वल इस्म और हक तल्फी, वल बगी, ناحق زیادتی بغیر الحق بغیر ناحق. وان تشرکو باللہ, اور یہ بات حرام کی کہ تم شریک ٹھہراؤ اللہ کے, مالم ینزل بھی سلطانا, کسی ایسے کو جس کے لیے اللہ نے کوئی دلیل ثبوت دیا ہی نہیں ہے. وان تقولوا علی اللہ ما لا تعلمون, اور تم اللہ کے بارے میں ایسی بات کہو جس کا تم علم نہیں رکھتے. یہ چیزیں حرام اللہ نے کی ہیں, باقی خوشنمائی خوبصورتی اس کو حرام نہیں کیا ہے.
0: ڈاکٹر صاحب یہ خوشنمائی تو چلیں سمجھ آتی ہے, خوشبو بڑی اچھی چیز ہے کھانے میں, اس کی تو گارنشنگ ہوتی ہے بڑی اچھی چیز ہے. آپ نے یہ سب مثالیں دی ہیں, گھر سیمنٹڈ والز ہیں تو آپ نے پینٹ کر دیا, لیکن ڈاکٹر صاحب کیا زینت میں فلم میکنگ, ڈرامیٹکس, اسٹیچو میکنگ, فیشن ڈیزائننگ, یہ زینت کی چیزیں نہیں ہیں ڈاکٹر صاحب؟
1: اب اس کو دیکھیں, اگلی آیت کو دیکھ کر الٹ کر دیں. اگر یہ جتنی بھی آپ نے مثالیں دی ہیں ان میں فحش ہے تو ٹھیک نہیں ہے. ہاں
0: یہ ٹھیک ہے.
1: ان میں اگر حق تلفی ہے تو یہ ٹھیک نہیں ہے.
0: میں خیال سورہ سبا کی وہ آیت ہے جس میں اللہ تعالیٰ نے ہاؤس آف ڈیوڈ یعنی حضرت داؤد کی جو بیٹا حضرت سلیمان تھے ان کے بارے میں ذکر کیا ہے نا کہ اللہ نے ان کو ایسا اقتدار دیا کہ ان کے لیے وہ گھر بناتے جو چاہتے تھے بناتے تھے, ریزروائز بناتے تھے, تماثیل یعنی اسٹیچوز. تو اللہ نے آیت ختم کی کہ تم اللہ کے شکر گزار کیوں نہیں بنتے, بہت کم لوگ شکر گزاری کرتے ہیں. تو ڈاکٹر صاحب آپ کی بات دیکھیں, قرآن نے تائید کی ہے کہ وہ اسٹیچو اگر آپ کریں گے فحش ہو یا شرک کا پہلو ہو تو بے خیال اس میں پرابلم ہے.
1: یہی پرابلم ہوئی ہے ہمارے ہاں کہ حدیث میں بعض اوقات بعض چیزوں کی کنڈمنیشن آئی, جیسے تصاویر کی, جیسے بتوں کی, جیسے موسیقی کی, تو لوگ اس کو پلیس نہیں کر پائے. ظاہر ہے کہ موسیقی جو فحاشی پھیلاتی ہے, موسیقی جو لوگوں کو اللہ کے ذکر سے دور کرتی ہے, تصویر بت جن کو پوجا جاتا ہے, یہ تو اسی فہرست میں آ گئے نا جو کہ سورہ اعراف کی آیت نمبر 33 میں کہ یا وہ فحش ہو, یا وہ حق تلفی ہو, یا وہ زیادتی ہو, یا وہ شرک ہو, یا اللہ کے دین کے بارے میں بہتان ہو جو اللہ نے نہیں کہا وہ آپ دعویٰ کر رہے ہیں. تو اس طرح کی چیزیں جب بھی پائی جائیں گی ان کو کنڈیم کیا جائے گا. لیکن یہ بات کہ تصویر فی نفس ہی غلط ہے, یہ بات کہ موسیقی اپنی ذات میں ہی غلط ہے, یہ خامخواہ لوگوں نے اپنی طرف سے اضافہ کیا ہے جس کے نتیجے میں پھر وہ اس ایمبیرسنگ صورتحال میں مبتلا ہو گئے ہیں کہ خود ہی کہتے ہیں کہ تصویر حرام ہے اور خود ہی سیلفی لے کے تو اپنی فیس بک میں ڈال دیتے ہیں.
0: بڑی ڈائیکوٹومی ہے یہ.
1: تو اس لیے ہے کہ ایک بالکل ناممکن چیز کو وہ بیان کرتے ہیں جس کا نہ کوئی تعلق دنیا سے نہ دین سے.
0: تو ڈاکٹر صاحب آپ پھر نوجوان نسل کو یہ پیغام آپ ضرور دیجئے کہ اس بات پر کہ یہ سب چیزیں جائز ہیں, لیکن اس کا کانٹینٹ بتائے گا کہ وہ جائز ہے کہ ناجائز ہے, اور وہ کانٹینٹ وہ کون سی چیز ہے ہمارے اندر جو بتائے گی ڈاکٹر صاحب کی یہ چیز جائز ہے کہ نہیں ہے, یہ بھی ایک سوال پیدا ہوتا ہے. ایکچولی
1: گزارش یہ ہے کہ اللہ کا دین ہماری دنیا میں رہنمائی کرنے کے لیے آیا ہے کہ ہمیں یہ نظر آئے, ہم یہ جانے کہ اللہ کا بتایا ہوا راستہ کیا ہے, جو اس دنیا میں ہمیں روشنی دکھائے, اس دنیا میں ہمیں وہ ہدایت دے اور آخرت میں ہمیں کامیاب کرے. وہ راستہ میں نے آپ کو بتایا سورہ اعراف کی آیت نمبر 32 میں بیان ہوا ہے, ایسا ہو ہی نہیں سکتا جو اللہ کی دی ہوئی نعمتوں سے ہمیں روکے. اللہ کی دی ہوئی مہربانیاں, نشانیاں, یہ تو اس لیے ہیں کہ ہم ان کو دیکھیں, استعمال کریں اور اس کا شکر ادا کریں. یہ کیسے ناجائز ہو سکتی ہے؟ تو اسی لیے تو اتنے زوردار طریقے سے اللہ تعالیٰ نے پوچھا یہ کون صاحب ہیں جو یہ کہہ رہے ہیں.
0: بڑی صحیح بات.
1: تو اصل چیز کیا حرام ہے, ان کے اندر بعض اوقات بے حیائی ہوتی ہے, ان کے اندر بعض اوقات حق تلفی ہوتی ہے. مثلا آپ نے ایک کانسرٹ کیا رات کو 2:30 بجے تک, آپ نے جناب لاؤڈ سپیکر پہ سارے محلے کو سر پہ چڑھ اٹھایا ہوا ہے, تو یہ تو ناجائز ہے. آپ دوسروں کو تنگ نہیں کر سکتے. اس کے اندر جو چیزیں ایک پہلو سے یا دوسری پہلو سے بد اخلاقی پر مبنی ہیں ان سے اللہ تعالیٰ نے روکا.
0: بہت شکریہ ڈاکٹر صاحب. بہت شکریہ ڈاکٹر صاحب, ہم نے آج میں خیال چوتھا پروگرام کیا ہے اسی ٹاپک پہ, یوتھ سوشل میڈیا اینڈ ریلیجن دین. آپ کا بہت شکریہ, انشاءاللہ نیکسٹ ٹائم ہم حاضر ہوں گے نئے پروگرام کے ساتھ, اور بہت شکریہ, السلام علیکم.

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहसो तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6। मैं हूं मरियम इरशाद, लेक्चरर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन, प्रोग्राम फैकल्टी आर के साथ। इस प्रोग्राम के जरिए हम फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन के फैकल्टी के बारे में, एकेडेमिया, प्रोफेशनल अपॉर्चुनिटीज, नेटवर्किंग, मीडिया ट्रेंड्स, फिल्म मेकिंग, PR, एडवर्टाइजिंग, एंटरप्रेन्योरशिप और इस जैसे बहुत से अहम मौजूदात पर गुफ्तगू करते हैं। आज के प्रोग्राम के मेहमान खास वो शख्सियत हैं जो सिर्फ एक उस्ताद नहीं है बल्कि एक फिल्म मेकर हैं और फिल्म के स्टूडेंट्स के मेंटोर हैं, उनकी इंस्पिरेशन है और फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन के बेस्ट टीचर अवार्ड से भी उनको नवाजा गया है। और आपने बहुत सारी कहानियों को कैमरे के जरिए जिंदा किया, सो मैं किसी और की नहीं बल्कि अपने और हम सबके फेवरेट सर कामरान बट की बात कर रही हूँ। अस्सलाम वालेकुम सर।
3: वालेकुम सलाम मरियम, कैसे हैं आप?
2: मैं ठीक हूँ, आप कैसे हैं?
3: अल्लाह का शुक्र।
2: अच्छा सर, हम अगर अपनी बात का आगाज करते हैं तो मैं यहाँ से पूछना चाहूंगी कि आपने फिल्म मेकिंग का स्टार्ट और आपने इस कैरियर को चूज कैसे किया? बिकॉज हम देखते हैं कि बच्चे हमेशा इस चीज पर बड़ा कंफ्यूज होते हैं कि दे वॉन्ट टू बी इंजीनियर, डॉक्टर, और उनको पता भी नहीं होता कि व्हाट दे वांट टू बी। आपने कैसे सेलेक्ट किया कि आई वांट टू बी अ मीडिया पर्सन और मुझे फिल्म मेकिंग में जाना है और यहीं पे अपने करियर को स्टार्ट करना है?
3: इफ वी टू एक्सप्लोर के हाउ आई डिसाइडेड दिस करियर, तो मरियम ऐसा है कि मेरी जो पहले घर का थोड़ा सा माहौल जो उसको देखते हैं वो बड़ा काउंट करता है एक बच्चे की डेवलपमेंट में, उसका थॉट प्रोसेस में। तो लिटरेचर बहुत ज्यादा हमारे घर में, बुक्स को पढ़ना, शॉर्ट स्टोरीज को। मेरी बहन छोटी जो थी, मेरे से तो बड़ी है लेकिन तीनों बहनों में जो छोटी थी उनके साथ मेरी ज्यादा क्योंकि रहा दोस्ती रही, तो शी वॉज इन टू लिटरेचर। तो मुझे याद है वो मुझे यहाँ पे एक लाहौर में पुरानी एक बुक स्टोर होती थी फिरोज सन्स, तो वहाँ ले जाया करती थी और आई यूज टू बाय बुक्स फ्रॉम देयर। तो लिटरेचर का था कह के जो है वो न्यूज़पेपर पढ़ाया जाता था, वालिद साहब कहा करते थे कि इसको पढ़ें, रोज अखबार आना, और वो एक माहौल था। फिर बुक शेल्फ थी कुछ, तो वो छोटा सा बच्चा जब देखता है तो उसको पता चल जाता है कि ये चीजें घर में है, तो घर के माहौल से। तो लिटरेचर का ताल्लुक शुरू से था, लेकिन अनफॉर्चुनेटली उसी तरह से लोअर मिडिल क्लास में जिस तरह से होता है कि या तो आप इंजीनियर बन जाए या डॉक्टर बन जाए, ऊपर से आपके बड़े बहन भाई भी इन्हीं प्रोफेशन में हो, तो सिंस आई एम द यंगेस्ट वन, तो वो उन्होंने फिर मुझे भी इंजीनियरिंग की तरफ से। सो आई डिड माई इंजीनियरिंग इन केमिकल इंजीनियरिंग मैंने की पंजाब यूनिवर्सिटी से, और जब हम पास आउट हुए 2003 में तो तभी कुछ जॉब्स की इंजीनियरिंग रिलेटेड, लेकिन तभी जियो लाहौर स्टार्ट हो रहा था। जियो की ट्रांसमिशन लाहौर से स्टार्ट करने के लिए दे हैव स्टार्टेड देयर डिपार्टमेंट, इंफरटेनमेंट मेनली उस वक्त डिपार्टमेंट था, और उन्होंने एक डिप्लोमा ऑफर किया, और उसके लिए ये था कि इट वाज अ 6 मंथ डिप्लोमा और यू हैव टू पे फॉर दैट, और अगर आप उसमें सेलेक्ट होते हैं और बाद में पैसा आउट करते हैं तो उसमें ये था कि हो सकता है कि आपको फिर जॉब भी ऑफर की जाए।
2: अच्छा।
3: तो शुरू से एप्टीट्यूड क्योंकि था फिल्म मेकिंग के हवाले से, टीवी के हवाले से, फिर थिएटर का कुछ अजोका के साथ कुछ परफॉर्मेंसेज और वो की। तो व्हेन आई गिव इंटरव्यू टू अब्दुल रऊफ साहब, उनका बड़ा मजे का एक जबरदस्त किस्म का एक 50 मिनट प्रोग्राम भी आता था किसी दौर में जियो पे, तो उन्होंने मुझसे जब पूछा तो वो सारे लिटरेचर के क्वेश्चन थे। मुझे याद है राजा गीत पर डिस्कशन हुई थी, फिर हासिल घाट पे हुई थी, फिर मेटामॉर्फोसिस पे हुई थी, काफ्का की कुछ चीज़ों पे। तो वो उन्होंने उसी वक्त मुझे सेलेक्ट कर लिया, और फिर वो उसकी परफॉर्मेंस ऐसी थी उस डिप्लोमा में कि उन्होंने मुझे डायरेक्टली हायर किया एज एसोसिएट प्रोड्यूसर। जी, तो वो वहाँ से सफ़र का आगाज़ हुआ। फिल्म मेकिंग जो थी, अच्छा वहाँ पे ज़्यादा डॉक्यूमेंट्री, न्यूज़ और मीडिया से रिलेटेड था, लेकिन हमेशा से ये मैं अपने यहाँ स्टूडेंट्स को भी कहता हूँ कि जब आप एक बड़े कैनवस पे पेंट कर लेते हैं, फिर छोटे कैनवस पे पेंट करना इजी होता है। तो हमारी ट्रेनिंग सारी फिल्म की हुई, پیپل فرام بی بی سی اینڈ ڈسکوری جنہوں نے آگے ہمیں پڑھایا وہ بھی سارے فلم میکرز تھے, ڈاکیومنٹری فلم میکرز تھے مینلی. تو وہاں سے پھر فلم میکنگ کا ہوا. اور جیو کے جتنے 13-14 سال تھے اس میں روف صاحب کے اندر ہم لوگوں نے یعنی میں یہ کہتا ہوں کہ ہمارے وہ باس تھے جس میں وہ ہمارے لیڈر تھے کہ وہ ہمیں ٹھیک ہے ہم نے پروگرام تو پروڈیوس کرنا ہوتا تھا اور اسکیجول بھی ہے اور پریشرز بھی ہے, لیکن ہمارے ساتھ ان کی ہر ویک 2 weeks میں ایک بک ضرور پڑھ کے ہم نے ڈسکس کرنی ہوتی تھی اور 2-1 فلمیں تھیں جو ہم دیکھتے تھے, انہوں نے ڈپارٹمنٹ کو اس طرح سے کیا ہوا تھا. تو پھر وہاں سے فلم میکنگ کا انٹرسٹ پیدا ہوا اور پھر آگے جا کے کچھ پروجیکٹس ملے ایسے. مثلا میرا جو پہلا میں نے پروڈیوس کیا پروگرام, دیٹ واز اے ٹاک شو سینیمینیا کے نام سے تھا, اینڈ وی یوز ٹو انوائٹ ڈفرنٹ سیلیبریٹیز اینڈ ڈسکس دیئر فیوریٹ فلم. اعتزاز احسن صاحب آ رہے ہیں اور ان سے ان کی فیوریٹ فلم ڈسکس ہو رہی ہے. اسی طرح سے سلمان بٹ آ رہے ہیں, علی ظفر آ رہے ہیں ان سے. اب جب اور وہ کوئی 87 ایپیسوڈز میں نے پروڈیوس, اب وہ پروڈیوس کرنا, پھر اس کی فیوریٹ فلم اگر آپ نے ڈسکس کرنی ہے تو اسے دیکھنے اس سے پہلے دیکھنی ہے, پھر اس کے اسپیشل یا کوئی ایسے کانفلکٹ پوائنٹ جو کوسچنس بنانے, کوسچن گائیڈ بنا کے دینی ہوتی تھی مجھے میرے اپنی ہوسٹ کو, تو وہ فلم سے پھر بہت زیادہ جو نا میں اب دیکھتا ہوں تو میں فلم انالیسس کیا کرتا تھا ان وے. پھر اس کے بعد یہ ہوا کہ میں نے پھر اپنی ڈگریز کی, یعنی میں نے فلم ایم ایس فلم اینڈ ٹیلی ویژن کیا, بی این یو سے کیا, پھر پنجاب یونیورسٹی سے سوشیولوجی میں ایم ایس کیا, اور پھر میس کمیونیکیشن میں ایک ڈگری کی. تو میرے پاس ایم ایس کی 3 ڈگری ہیں. ایٹ دا مومنٹ آئی ایم ڈوئنگ مائی پی ایچ ڈی, اور وہ بھی زیادہ میرا ڈاکیومنٹری پہ فوکس ہے. تو جیو میں رہتے ہوئے پھر بڑا ایزی تھا میرے لیے, وہاں پہ پھر ڈاکیو ڈراماز بھی کیے, کچھ شارٹ فلمس بھی کی, مینلی ڈاکیومنٹری کی, کیونکہ مجھے ریالٹی کو ایکسپلور کرنا, سوشل اور سوشولوجیکل ایشوز کو ایکسپلور کرنا, میں نے پھر دیکھا کہ میرا ایپٹیٹیوڈ کچھ اس طرف جا رہا ہے. تو پھر میں نے جیو میں جیو مینٹری کے نام سے ایک آتی تھی سیریز آتی تھی, اس کو ہیڈ کیا لاہور سے اس طرح سے.
2: تو سر جب سائنسز سے آرٹس میں آپ نے ایک بہت بڑا شفٹ ہوتا آپ نے لیا, تو اس ٹائم پہ آپ کو یہ فیل نہیں ہوا کہ میں اپنے ساتھ یا اپنے کیریئر کو, جس ٹائم پہ لوگ فوکس کر رہے ہوتے ہیں کہ اب ہم نے ڈگری کر لی انجینئرنگ کی اور اب اسی میں ہم نے مزید ایکسل کرنا ہے اور آگے جانا ہے, آپ نے اس ٹائم پہ آرٹس میں شفٹ کیا, پھر اس کے بعد اب جیسے بتا رہے ہیں کہ آپ نے ایم فل کی 3 ڈگریز کی ہیں, لائف کو مینیج کرنا, پروفیشنل لائف کو مینیج کرنا, اس کے ساتھ یہ سب چیزیں مشکل نہیں ہوتی, ایسے نہیں فیل ہوتا کہ میں کیسے کروں گا, کبھی یہ فیلنگ نہیں آئی تھی آپ کو؟
3: اچھا مریم, مجھے لگتا ہے کہ میں نے ہمیشہ سے ایکسپیریمنٹ کرنے کی کوشش کی اور ایکسپیریمنٹ میں کیا کرتا تھا. ایون میں نے اپنی فلم میکنگ میں بھی ڈاکیومنٹری میں بھی وہ ایکسپیریمنٹ کیے جو شاید جیو پہ پہلے نہیں ہوئے تھے. سو ایکسپیریمنٹ تو کرتے رہنا چاہیے, ایک چیز یہ ہے. دوسری چیز یہ ہے کہ جو آپ نے بات کی کہ کس طرح سے مینیج کرتے ہیں, تو مجھے لگتا ہے کہ جو لرننگ ہے, جو لرننگ پروسیس ہے, وہ ایک کنٹینیوس پروسیس ہے. تو جس طرح سے سوشیولوجی نے مجھے ڈاکیومنٹری میں ہیلپ کیا, وہ شاید صرف ڈاکیومنٹری فلم میکر ہو کے میں نہیں کر سکتا تھا. جو ریسرچ کا پارٹ ہے, جو سوسائٹی کا پارٹ ہے, یہ ساری کی ساری وہ چیزیں تھیں جو مجھے سوشیولوجی نے بہت ہیلپ کی. اور مجھے لگتا ہے کہ سوشیولوجسٹ آر جسٹ لائک ڈاکیومنٹری فلم میکرس جو سوسائٹی کی پلس اپنے ہاتھ میں رکھتے ہیں. تو اس لیے مجھے یہ کمبینیشنز کرنے پڑے. فلم میکنگ آپ کو ٹیکنیک زیادہ کروا رہی ہوتی ہے, لٹریچر میرا پہلے بیک گراؤنڈ اسٹرانگ تھا, جو ریسرچ ہے اور جو فیلڈ ریسرچ ہے اور سوسائٹی کو دیکھنا اور کریکٹر کی ڈیولپمنٹ اور کوئی کریکٹر کیوں ایسے کرتا ہے, اس کے لیے سوسائٹی پڑھنا بڑا ضروری تھا. تو مجھے وہ کریکٹرائزیشن میں, سٹوری بلڈنگ میں, اس کے کانفلکٹ میں, اس کی ریزولوشن میں, یہ ساری کی ساری چیزیں جو ہے وہ ہیلپ کرتی ہیں. جہاں تک انجینئرنگ سے شفٹ کرنے کا تعلق تھا, تو وہ تھوڑا سا میں اپنے بچوں کو بھی اس طرح سے بات کرتا ہوں کلاس میں ہمیشہ سے, کہ تھوڑا سا آپ کو ریزیلینٹ ہونا پڑے گا اپنے ڈیسیژن میکنگ کے حوالے سے. مجھے ہمیشہ یاد آتی ہے سعید اجمل کی اگزامپل. ہی واز اے ویری گڈ بالر اور وہ اسپنر تھا اور اس نے پاکستان کے لیے بڑی وکٹیں لیں, لیکن گھر والے اس کو کہتے تھے کہ اس میں کوئی کریئر نہیں ہے تیرا. اس کے بعد ان کے والد صاحب ناراض بھی ہوئے, تو لیکن یہ ہے کہ اس نے کہا میں نے کرکٹ کھیلنی ہے. تو آپ اپنے بارے میں کانفیڈنٹ ہوں اور پھر ٹاپ پہ رہنے کی کوشش کریں, کوشش ہی کیجیے. میں نے جیو کے ڈپلوما میں بھی میں آئی واز دا ٹاپ ون, ڈائریکٹلی ہائر ہوا اس وقت, جو ہے پروڈکشن ایسوسیٹ ہائر ہوتے تھے, میں اے پی اس وقت ہائر ہوا. تو یہ ساری کی ساری چیزیں ہیں, آپ ڈیسیژن لیں اور پھر اس کو آن کریں. جب آپ خود کے ڈیسیژن لیتے ہیں تو اگر تو وہ اف دے پروو ٹو بی رائٹ تو آپ بہت اچھی چیز ہے, اگر نہیں ٹائم प्रूव करता है कि वो गलत है तो आप लर्न कर लेते हैं। किसी के डिसीजन से वो ठीक भी हो जाए तो लर्निंग नहीं होती, वो ना भी हो क्योंकि आप उन पर डाल देते हैं। सो मुझे लगता है कि अपने डिसीजन जो है वेल कैलकुलेटेड होने चाहिए, लेकिन लेने आपको खुद चाहिए क्योंकि आपकी फिर लर्निंग हो। और एक जिंदगी है, बहुत से एक्सपेरिमेंट कीजिए ताकि आप फिर ये ना कहें कि मैं ये नहीं कर सका।
2: हाँ, अफसोस ना रह जाए। हम यहीं से गुफ्तगू के सिलसिले को आगे बढ़ाएंगे। अभी चलते हैं एक छोटी सी ब्रेक की जानिब। मैं हूँ मरियम इरशाद, लेक्चरर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन, और आप सुन रहे हैं फैकल्टी आर प्रोग्राम।